नमस्कार, आकाशवाणी गुवाहाटी महाबाऊ समाचार सुन्नु थर्क अधिकारीबाट। हालैको बाढीमा सर्वाधिक क्षतिग्रस्त भएका राज्यका चार जिल्ला क्रमानुसार शिवसागर, सराइदेऊ, जोरहाट र गोलाघाटको मानिसहरूको ब्याङ्कमा विभिन्न ऋण छ। उनीहरूले आउँदो छ महिनासम्म किस्तीको धन परिशोध गर्नु पर्दैन भनी मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले घोषणा गर्नुभएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणको निर्देश अनुसार हिजो मुख्यमन्त्री डाक्टर शर्माले यो विषय छलफल गर्न राज्य पर्यायको ब्याङ्क अधिकारीहरूको समिति SLBCसँग एउटा बैठकमा अंशग्रहण गर्नुहुन्छ। भारतीय रिजर्व ब्याङ्क र नाबार्ड सहित सबै ब्याङ्कका प्रतिनिधि उपस्थित रहेको यो बैठकमा जिल्लाका बाढी पीडित मानिसको ऋण परिशोध छ महिनासम्म छुट दिने सिद्धान्त लिएको छ। उल्लेखयोग्य कि 19 जुलाईदेखि यो समय सीमा सुरु हुनेछ र ऋण लिने व्यक्ति चाहिँ बाढीमा क्षतिग्रस्त हुनुको साथै स्ट्यान्डर्ड ब्याङ्क एकाउन्ट भएको हुनुपर्नेछ। ब्याङ्कहरूले आफ्नो तरिकाले यो विषय जाँच गर्नेछन्। बाढीमा कुनै क्षति नभएका व्यक्तिले ब्याङ्क ऋण परिशोधको यो योजनाको सुविधा हासिल गर्ने छैनन् भनी उल्लेख गरी मुख्यमन्त्रीले त्यस्ता व्यक्तिलाई पूर्वको नियमअनुसार किस्तीको धन दिन आह्वान गर्नुभएको छ। उल्लेखयोग्य कि उलाउमा सर्वाधिक क्षतिग्रस्त भएका यी चार जिल्ला हालैमा 3,18,000 ऋण लिने ब्याङ्क एकाउन्ट छन् र यीहरूबाट सबै ब्याङ्कले मिलेर मुठ 11,400 कोटी रुपियाँ फर्काई पाउनेछन्। ऋण लिने व्यक्तिहरूको लागि प्रस्तुत गरेको योजना सन्दर्भमा मुख्यमन्त्रीले जानकारी गरे अनुसार गृह, शिक्षा र गाडीको ऋणको किस्तीको धन आउँदो छ महिनासम्म दिनु पर्दैन। प्रयोजनअनुसार यो समय सीमा 1 वर्षसम्म वृद्धि गरिनेछ भनी उहाँले जान्न दिनुभएको छ। उता कृषि, पशु र माछा पालन तथा आत्मसहायक गोठको ऋणको क्षेत्रमा 6 महिनाको यो विशेष छुट रहनेछ। परवर्ती समयमा परिस्थिति अनुसार यो समय सीमा 2 वर्षसम्म वृद्धि गर्न सकिनेछ। क्षुद्र र लघु उद्योगको ऋणको क्षेत्रमा पहिला 6 महिना छुट हुनुको साथै ऋण राशिको परिमाण धेरै भएमा परवर्ती समयमा 3-7 वर्षसम्म वृद्धि गर्ने सुविधा दिनेछ भनी उहाँ उल्लेख गर्नुहुन्छ।

असमको पानी परिस्थिति पूर्वभन्दा उन्नत भए पनि 8 वटा जिल्लाको विस्तृत अञ्चल अहिले पनि बाढीमा डुबिरहेको छ। सबैभन्दा क्षतिग्रस्त शिवसागर र सराईदेऊ जिल्लाका धेरै अञ्चल अहिले पनि बन्द पानीमा डुबेको छ। हालैको बाढीमा मृत्यु हुने मानिसको संख्या 80 जनामा वृद्धि भएको छ। उता असम राज्य पाठ्यपुति प्रणयन र प्रकाशन निगम लिमिटेडको केन्द्रीय ढिकुटीदेखि आज शिवसागर जोरहाट र सराईदेऊ जिल्लाको बाढी पीडित छात्र छात्राको लागि पाठ्यपुति प्रेरण गरिएको छ। शिवसागर जोरहाट सराईदेऊ जिल्ला उपरान्त सोनितपुर गोलाघाट नौगाउँ र कामरूप महानगर जिल्लामा पनि धेरैजसो अञ्चल बाढीको चपेटमा छ। गोलाघाट जिल्लाको बाढी परिस्थिति सुस्थिर भए पनि 75 गाउँका धेरै अञ्चल अहिले पनि बाढी प्रभावित भइरहेका छन्। श्रोताहरूले समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। बाढी प्रभावित जिल्लाहरूमा आबद्ध पानी र अस्वास्थ्यको परिवेशको लागि विभिन्न रोगको प्रादुर्भावको आकाङ्क्षा वृद्धि भएकोमा राष्ट्रिय स्वास्थ्य अभियान असमले जरुरीकालीन स्वास्थ्य सेवा तीव्र गरेको छ। जिल्ला प्रशासनहरूको सहयोगमा विभिन्न स्थानमा स्वास्थ्य शिविर, बिनामूल्य औषधि वितरण र प्राथमिक चिकित्सा सेवा जारी राखेको छ। शिवसागर र सराईदेऊ जिल्लामा बाढी विध्वस्त भएको प्रत्येक नामघर पुनर्निर्माणको लागि राज्य सरकारले 1,50,000 रुपियाँ गरी अनुदान दिनेछ। असम दर्शन योजनाको द्वारा यो धन प्रदान गरिनेछ। प्राथमिक विद्यालयदेखि महाविद्यालयसम्म क्षतिग्रस्त सबै शिक्षानुष्ठान मरम्मत गर्नको लागि पनि अर्थ सहयोग प्रदान गरिनेछ भनी डाक्टर हिमन्त विश्व शर्माले हिजो सामाजिक माध्यमद्वारा घोषणा गर्नुभएको छ। उहाँ भन्नुहुन्छ कि राज्य सरकारले बाढीमा क्षतिग्रस्त सर्वाधिक क्षतिग्रस्त 4 जिल्लाका बाढी पीडित प्रत्येक परिवारलाई 15,000 गरी दिने कुरो घोषणा गर्नुभएको छ। भारतीय भौतिक विज्ञान विभागले भोलि

0: श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेडुमेपो 411.5 मिटर तदनुसार 729 किलो हर्ट र एफएम ब्यान्डको 101.6 मेगा हर्टमा। स्टुडियोको घडी अनुसार समय अपराह्नको 3:21 र 31 सेकेन्ड भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम साइबर अपराध शीर्षकमा। सुन्नुहोस् एक वार्ता। वार्ताकार हुनुहुन्छ ललित भट्टराई।
1: वार्ताको शीर्षक छ साइबर अपराध। आज संसारभरका व्यक्तिहरू अनलाइन इन्टरनेट मार्फत भेटिएका व्यक्तिहरूको व्यक्तिगत जानकारी चोरी गर्दछन्, जुन आजको दिनमा साइबर अपराध भनिन्छ। आजको अत्याधुनिक टेक्निकल युगमा मान्छेले आफ्नो जीवनलाई सरल बनाउन धेरै उपकरणहरू प्रयोग गर्छन्। इन्टरनेटको कारणले दुनियाँभरका व्यक्तिहरू सजिलै एक अर्कासँग जोड्न सक्षम भएका छन्। प्रविधिको उपलब्धता सजिलोसँग र निरन्तर रूपमा मानिसहरूको संवाद र जीवनको सञ्चालनमा गहिरो प्रभाव पड़ेको छ। आजको समयमा इन्टरनेट एक माध्यम हो जसको माध्यमबाट मानिसहरू कम्पनीहरूले संसारका एक छोरबाट अर्को छोरमा जुड्न सकेका छन्। टेक्निकको प्रयोगले मानिसलाई इन्टरनेटको प्रत्येक रूपमा निर्भर गराउँछ। इन्टरनेटको सजिलो पहुँचले एक स्थानमा सबै उपलब्ध गराएको छ। सोसियल नेटवर्किङ, अनलाइन खरिद, सूचना आदान प्रदान, गेमिङ, अनलाइन अध्ययन, अनलाइन रोजगारी, सबै कुराहरू जुन मानिसहरूले कल्पना गर्न सक्दछन् केवल एक क्लिक इन्टरनेटद्वारा सम्भव छ। आजको युगमा प्रत्येक क्षेत्रमा इन्टरनेट प्रयोग गरिन्छ। इन्टरनेटको बढ्दो फाइदाहरूसँग साइबर अपराध जस्तो डरलाग्दो मुद्दा देखिएको छ। साइबर अपराध विभिन्न तरिकामा प्रतिबद्ध छ। कई वर्ष पहिले यो सबै कुराहरूको बारेमा धेरै जागरूकता थिएन। अन्य विदेशी देशहरूसँग भारतमा साइबर अपराधको घटनाहरू हर दिन बढ्दै जाँदैछन्। साइबर अपराध के हो? साइबर अपराध या कम्प्युटर उन्मुख अपराध एउटा अपराध हो जसले कम्प्युटर र एउटा नेटवर्क सामेल गर्दछ। साइबर अपराध आधुनिक दूरसञ्चार नेटवर्क जस्तो इन्टरनेट, मोबाइल फोनको अवैध प्रयोगमा संलग्न छ ताकि व्यक्ति या समूहको विरुद्धमा अपराध हुन सक्छ। उनीहरू आकर्षित हुन सक्छन् जानबुझेर उनीहरूलाई भौतिक या मानसिक हानि र उनीहरूको प्रतिष्ठालाई क्षति पुर्याउँछ। साइबर अपराध एक व्यक्ति या राष्ट्रको सुरक्षा र वित्तीय स्वास्थ्यको लागि खतरा हुन सक्छ। साइबर अपराध एउटा गैर कानुनी कार्य हो जहाँ कम्प्युटरमा एक उपकरण या लक्ष्य या दुवै तरिकामा प्रयोग गरिन्छ। साइबर अपराध एउटा व्यापक शब्द हो जुन आपराधिक गतिविधिको रूपमा परिभाषित गर्न सकिन्छ जुन कम्प्युटर या कम्प्युटर नेटवर्क प्रयोगको स्थानको रूपमा प्रयोग गरिन्छ। साइबर अपराध दुई तरिकामा वर्गीकृत गरिएको छ। पहिलो एक अपराध जसमा कम्प्युटरले लक्ष्यको रूपमा प्रयोग गरेको छ। दोस्रो एक अपराध जसमा कम्प्युटरलाई हतियारको रूपमा प्रयोग गरिन्छ। नेसनल क्राइम रेकर्ड्सको

0: रिपोर्टको अनुसार साइबर अपराध हर साल बढ्दै गएको छ। यो आँकडा देशको विभिन्न राज्यदेखि एकत्रित गरिएको छ। साइबर क्राइममा पक्राउ गरिएको अधिकांश अपराधीहरू 18 देखि 30 वर्षसम्म भेटिएको देखिन्छ। साइबर अपराधको प्रकार: अधिकृत प्रयोग र ह्याकिङ। अधिकृत प्रयोग एउटा अपराध हो जसको कम्प्युटरको मालिकको अनुमति बिना अवैध प्रयोग गरिन्छ। ह्याकिङ एउटा अपराध हो जसमा कम्प्युटर प्रणाली गैर कानुनी घुसभेटद्वारा हानिकारक हुन्छ। वेब हाइजेकिङ, यो एक अपराध हो जुन व्यक्तिको वेबसाइटको अवैध नियन्त्रण र महत्त्वपूर्ण जानकारीहरू चोरी गर्दछन्। बाल यौन शोषण, बच्चाहरूलाई इन्टरनेटमा धेरै मात्रामा यो दुर्व्यवहारको मामलाहरू देखिन पाइन्छ। साना बालबालिका यस्ता आपराधिक मामलाहरूमा सजिलै शिकार हुन्छन्। कम्प्युटर घर घर हुनाले गर्दा इन्टरनेटको लागि बालबालिकाको पहुँच धेरै सजिलो भएको छ। सेवा आक्रमण, यो एउटा अपराध हो, एउटा आक्रमण जसमा पीडित नेटवर्क या पावर सन्देश पत्रलाई बर्बाद, यातायात र सन्देशहरूलाई भरिएको हुन्छ। यो सबै काम गरिसकेको छ कि पीडित जान बुझेर हताश हुन सक्छन् र पीडितलाई आफ्नो इमेल प्रयोग गर्न सक्दैनन्। भाइरस आक्रमण, भाइरस यस्तो एउटा प्रोग्राम भनिन्छ जुन अन्य कम्प्युटर प्रोग्रामहरूलाई संक्रमित या पतिया फैलाउने र अन्य कार्यहरूमा फैलाउने क्षमता राख्छ। यो घातक सफ्टवेयर हो जसले आफूलाई कुनै अन्य सफ्टवेयरमा जोडेर कम्प्युटरलाई क्षति पुर्याउँछ। टाइम बम, ट्रेक बम, खरगोस आदि यो सबै हानिकारक सफ्टवेयर हुन्। सफ्टवेयर पाइरेसी, यो एक अपराध हो जसको वास्तविक प्रोग्राम वितरित गरिन्छ र नक्लीकरण गरेर बनाइएको हुन्छ। यसमा अपराधहरू समावेश गर्दछ जसले स्वत्वाधिकार उल्लङ्घन, डेटमार्क उल्लङ्घन, कम्प्युटर सोर्स कोड चोरी आदि। सलामी आक्रमण, यो एउटा वित्तीय अपराध हो। ठगी धेरै सानो छ कि यो पक्रिन धेरै गाह्रो छ। फिक्सिङ, यो एउटा अपराध हो जुन इमेल पठाएको हुन्छ जसले दावा गर्छ या शिकारको विरुद्ध गोप्य व्यक्तिगत जानकारीको लागि यसलाई एक प्रतिष्ठित उद्यमले पठाएको भनी दावा गरिन्छ। कम्प्युटर प्रयोगकर्ताहरूले साइबर अपराध रोक्नको विभिन्न पद्धति अप्नाउन सकिन्छ। कम्प्युटर प्रयोगकर्ताहरूले आफ्नो कम्प्युटरलाई हेकरहरूबाट सुरक्षित राख्नको लागि फेयरवेल प्रयोग गर्नुपर्छ। प्रयोगकर्ताहरूले एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्न सक्नुहुन्छ। साइबर विशेषज्ञहरूले सल्लाह दिएका छन् कि प्रयोगकर्ताहरूले मात्रै सुरक्षित वेबसाइटमा खरिद गर्नुपर्छ। तिनीहरू सन्दिग्ध जानकारी अजनबी या अजनबीहरूलाई आफ्नो क्रेडिट कार्ड, एटीएम कार्डको जानकारी कहिले नदिनु। प्रयोगकर्ताहरूले तिनीहरूको खाताहरूको पासवर्ड बलियो राख्नुपर्छ, यानि पासवर्डमा अक्षरहरू र अङ्कहरूको समावेश गर्नुपर्छ। बच्चाहरूमा आँखा राख्नुहोस् र इन्टरनेटको प्रयोगलाई सीमित गर्नुहोस्। फेसबुक, ट्विटर, युट्युबको सुरक्षा सेटिङहरू हेर्नुहोस् र सावधान रहनुहोस्। ह्याकिङबाट बच्न जानकारी सुरक्षित राख्नुहोस्। सबै संवेदनशील फाइलहरू, वित्तीय रेकर्डहरूको लागि इनबक्सको प्रयोग गर्नुहोस्। सबै महत्त्वपूर्ण सूचनाहरूको लागि नियमित ब्याकअप गर्नुहोस् र यसलाई अर्को स्थानमा भण्डार गर्नुहोस्। प्रयोगकर्ताले सावधान हुनुपर्छ। सार्वजनिक वाइफाई हटस्पट प्रयोग गर्नुपर्छ। यो नेटवर्कहरूमा वित्तीय लेनदेनहरू नगर्नुहोस्। प्रयोगकर्ताहरू सावधान हुनुपर्छ जब व्यक्तिगत जानकारी जस्तै नाम, ठेगाना, फोन नम्बर या वित्तीय जानकारी दिने बेलामा निश्चित गर्नुहोस् वेबसाइटहरू सुरक्षित हुन् कि होइनन्। सबै चिजहरू एक लिङ्कमा अज्ञात मूल फाइलमा क्लिक गर्ने अधिक बुद्धिमानी विश्लेषण गर्नुपर्छ। इनबक्समा कुनै इमेल नखोल्नुहोस्। सन्देशको स्रोत जाँच गर्नुहोस्। यदि कुनै पनि सन्देश छ भने उसको स्रोत प्रमाणित गर्नुहोस्। सूचनाहरूको प्रमाणित गर्नुहोस्। सूचनाहरू प्रमाणित गर्नको प्रयोग गर्न या प्रयोगकर्ता पासवर्ड पुष्टि गर्ने इमेलको उत्तर नगर्नुहोस्। छोटोमा साइबर अपराध एउटा गम्भीर खतरनाक रूपमा विकसित हुँदैछ। संसारभरका सरकारहरू, प्रहरी विभागहरू, इन्टरनेट एन्काउन्टरहरू साइबर अपराधको विरुद्ध प्रतिक्रिया सुरु गरेको छ। क्रस सीमा साइबर खतराहरू रोक्न आज अन्तर्राष्ट्रिय स्तरमा थुप्रै प्रयासहरू गरिएको छन्। भारतीय प्रहरीहरूले देशको लागि विशेष साइबर कक्ष सुरु गरिएको छ र मानिसहरूलाई शिक्षित गर्नले ताकि तिनीहरू ज्ञान प्राप्त गरेर यस्ता अपराधहरूबाट बचाउन सक्छन्। हामी पनि साइबर अपराध निर्मूल गर्नको लागि सचेत हौँ र साइबर अपराधबाट आफ्नो साथै देशलाई सुरक्षित गरौँ।
1: श्रोताहरूले यतिन्जेल सुन्नुहुँदै थियो साइबर अपराधको आधारमा एउटा वार्ता। वार्ताकार हुनुहुन्थ्यो ललित भट्टराई।
2: श्रोताबिन हामी आकाशवाणी

नै गुवाहाटी महाभाउ शाखाबाट प्रचारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। कार्यक्रमको अन्तिम चरणमा श्रोताहरूलाई मनोरञ्जन दिनेछौँ केही गीत सुनाएर। जुगमा गीत सुन्ने क्रममा